0: Looking for a school where your child can grow, achieve and feel truly supported in an Islamic setting? Oakwood Primary School and Nursery in Luton provide a caring, nurturing environment rooted in strong Islamic values. Our dedicated staff guide students spiritually and academically, helping them build confidence and a real love of learning. We're proud of our excellent inspection reports and the best Key Stage 2 SATs results in Luton, reflecting Oakwood's commitment to high standards and exceptional outcomes. Find out more at oakwoodprimary.co.uk.
1: Imagine facing a brutal winter without shelter and under constant attack. From the flood victims in Pakistan to the refugees from Syria, Yemen and Gaza, Families Relief is distributing essential winter aid worldwide to help the poor and needy with poverty, disease and basic necessities. Together, we can save lives. Donate now by calling 0114 365 4454 or visit familiesrelief.org.uk. Act now to make a difference.
2: Are you concerned about someone with special educational needs or disabilities? Do you want to know more about different types of conditions, the help and support available in our communities? Join me, Hafiz Umar, for a brand new show called Sent in the Community, where we will be discussing a whole host of SEN matters with expert advice. Tune into our new show, Sent in the Community, every Wednesday from 7 till 8 p.m. here on Inspire 105.1 FM.
3: From the studios of Inspire FM, the time is now midday.
4: बचपन से सुनते आए हैं ये नहीं कहना वो नहीं करना सवाल नहीं पूछना और फिर इसी रवैये से हमारे ज़हनी और माशरती मसाइल उलझते चले गए हमारे मसाइल हमारे हालात से नहीं हमारे ख्यालात से पैदा होते हैं और ख्यालात दुरुस्त किए जा सकते हैं मैं हूँ आज़ाद और अगर आप भी चाहते हैं कि हम सब आज़ाद हो सकें अपने ही पैदा किए हुए मसाइल से तो बात कीजिए क्योंकि अब बोल के लब आजाद हैं तेरे ओनली ऑन इंस्पायर एफएम
5: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe hain ji aap bol ke lab azad hain tere.
6: Bol ke lab azad hain tere.
5: زبان اب تک تیری ہے لہروں کے دوش پہ آواز کی اس خوبصورت رشے سے منسلک ہم اور آپ رہتے ہیں شو میں جس کا نام ہے بول کے لب آزاد ہیں تیرے ہم ہیں آزاد آپ ہیں آزاد اور لب ہیں آزاد اور آج لسنر شو کا تیسرا پارٹ آپ کی خدمت میں پیش کرنے جا رہے ہیں جناب اور بہت ساری نئی ڈیولپمنٹس کے ساتھ بہت اچھی اچھی خبریں آنے والی ہیں جیسے آپ سے وعدہ کیا تھا 2025 جو ہے اس میں بہت مزے مزے کی خبریں آپ لوگوں کے لیے آ رہی ہیں بہت جلد آپ کو پتہ چل جائے گا کہ ہم پس پردہ جو ہیں بیہائنڈ دا سین جس کو آپ انگلش میں کہتے ہیں نا آج کل اس میں ہم کیا کر رہے ہیں لوگ کیا کر رہے ہیں ریڈیو آزاد پہ کیا ہو رہا ہے ریڈیو آزاد کے آنے والے ایونٹس کے بارے میں چھوٹی چھوٹی چیزیں اور بہت اچھی اچھی مزے کی چیزیں جس کام کے لیے ریڈیو کھلا تھا ان چیزوں کی طرف آہستہ آہستہ آہستہ آہستہ قدم بڑھاتے ہوئے بالکل ایسے ہی کہ جیسے کوئی کہہ رہا ہو کہ ہم ان کے پاس جاتے تھے مگر آہستہ آہستہ 972-501-9390 وہ لوگ جو بمپ انٹو جاتے دھڑلے سے جاتے ہیں جذبات میں اور اگلے بندے سے ٹکرا جاتے ہیں پتہ ہی نہیں چلتا کہ ہاتھ ملایا ہے گلے ملے ہیں یا ٹکرا گئے ہیں ان لوگوں کے لیے نہیں ہے یہ سلو اینڈ اسٹڈی ونز دا ریس ہے ٹھیک ہے سو نمبر ہے اسٹوڈیو کا 972-501-9390 اور واٹس ایپ کا ہمارا نمبر 972-741-3883 دیکھتے ہیں کون ہے آج ہمارے ساتھ پہلے کالر آف دی ڈے ریڈیو آزاد یور آن دی ایئر
7: ہیلو السلام علیکم
5: جی وعلیکم السلام وعلیکم السلام کیسی ہیں انرجی سے بھرپور
7: چلے تو کیا ہے کٹ جائے گا سفر آہستہ
5: کٹ ہی جائے گا سفر
7: کٹ ہی جائے گا سفر
5: آہستہ
7: بالکل بالکل اور قدم اٹھاتے رہنے ہیں ہم نے
5: آئی تھنک لیڈی کا نام تھا مسرت نذیر ہے نا
7: بالکل مسرت نذیر ہے بڑا خوبصورت یہ ہے آپ اس کو غزل کہہ لیں گیت کہہ لیں جو بھی کہہ لیں, لیکن اٹ واز ون آف دا بیسٹ.
8: اور اس زمانے میں ناہید اختر تھیں, نور جہاں تھیں, مہناز ترنم ناز تھیں, مہناز تھیں, اور
7: اس میں
8: دم ایک ماڈرن سی ایک لیڈی آئی, بال انہوں نے پیچھے کی طرف کیے ہوئے, کینیڈا کا یہ سٹائل تو لوگوں کو بہت پسند ہے, اور پھر وہ گانا اتنا اچھا تھا کہ ہر عاشق کی زبان پہ تھا.
7: بالکل بالکل, بہت ہی خوبصورت. آج کے دن میں سوالات یہ پوچھوں گی دو, کہ ہم پازیٹیوٹی اور نیگیٹیوٹی سے ریلیٹڈ میں اگلا مطلب اس کو سیکوینس میں پوچھتی ہوں, کہ ہم یہ کہتے ہیں کہ زندگی میں جو ہماری تھاٹس ہیں وہی زندگی کا ہمارا نچوڑ بنتا ہے, کہ جس طرف آپ کی سوچیں آپ کو لے جاتی ہیں, راستہ وہی, منزل وہی ہوتی ہے. تو ویژولائزیشن کی ٹیکنیک یا پازیٹیو تھنکنگ کے اثرات جو ہے اتنے گہرے ہیں کہ اگر ہم سوچیں کہ اپنے سوچ کا دھارا بدل دیں تو کہاں سے کہاں پہنچ سکتے ہیں. لیکن دنیا میں کروڑوں کی آبادی میں کیوں ہمیں یہ سب کچھ پتا ہوتے ہوئے ہم سوچ کا دھارا, ویژولائزیشن, یہ ساری چیزیں ہم کرتے ہوئے بھی اپنے گولز کیوں نہیں اچیو کرتے, اور کہاں ہنڈرنسز, کہاں رکاوٹیں ڈالتے ہیں کہ وہ چیز ہو نہیں پاتی؟
8: دیکھیں, اس میں سے پہلا تو بڑا سمپل سا کٹ ٹو دا چیز جو جواب ہے نا, وہ یہ ہے کہ ہم یہ چیزیں چاہتے ہی نہیں ہیں. ہم چاہتے ہیں لیکن نہیں چاہتے. کسی چیز کی خواہش ہونا, کسی لوگوں کی دیکھا دیکھی کسی چیز کو چاہنا, دل میں امنگ پیدا ہونا اور اس کی چاہ رکھنا, یہ ایک اور بات ہے. پھر اس کو پریکٹیکل دنیا میں گراؤنڈ ریالٹیز کو سامنے رکھتے ہوئے اس کے لیے کوشش کرنا, اس کے لیے پلان بنانا, اس پلان میں راستے میں آنے والی جب ہرڈلز ہوتی ہیں ان کو ڈیل کرنا, جب یہ ہم سارے کام نہیں کرتے تو اس کا مطلب ہے ہم یہ چیز ایکچوئل میں چاہتے ہی نہیں ہیں. کیونکہ اگر ہم چاہتے تو پھر تو کوئی مسئلہ ہی نہیں ہے. اگر ہم ریئل میں کوئی چیز چاہتے ہیں تو پھر جتنا میں نے آپ کو یہ سیکوینس بتایا ہے, پھر ہماری نیت, ہمارے الفاظ, ہمارے ایکشنز اور ہمارے ریزلٹس, یہ سب ایک جگہ پہ کوئنسائڈ کرنے چاہیے, کنورج کرنے چاہیے, اور ریزلٹ آتے رہیں گے آہستہ آہستہ. اچھا, اب اس میں لوگ کہتے ہیں جی کہ راستے میں جب ہرڈلز آتی ہیں, مشکلیں, پریشانیاں آتی ہیں, تو اٹس آل پارٹ آف دا پلان. پلان جب آپ بناتے ہیں تو جذبات میں آ کر نہیں بناتے, اس میں تمام گراؤنڈ ریالٹیز دیکھی جاتی ہیں, اسٹرینتھس, ویکنیسز, اپرچونیٹیز, تھریٹس, سب دیکھی جاتی ہیں. پھر ان سے لڑیں گے کیسے؟ آپ کے پاس ابھی ہے کیا, کیا ریسورسز ہیں, کیا انرجی ہے آپ کے پاس, کیا گفٹ ہے آپ کا, کس قسم کے دوست ہیں آپ کے, کس قسم کا انوائرمنٹ ہے آپ کا, اس سے باہر نکل کر اگر بہتر بنانا ہے جو ہے اس کو ساتھ استعمال کرنا ہے, اور جو چاہیے اس کے لیے کام کرنا ہے. جب یہ ساری چیزیں اس طرح سیکوینس میں بن جائیں گی اور آپ کے ذہن میں جو امیج ہے وہی آپ کا گول ہوگا. کبھی کبھی نا یہ ٹنل ویژن تھوڑی سی کر لینا کسی چیز کو پانے کے لیے تھوڑی دیر کے لیے, تاکہ آپ فوکس رہ سکیں اور آپ بلائنڈڈ نہ ہو سکیں اور اس ہاؤلنگ کی وجہ سے ڈر نہ جائیں جو دنیا آپ پہ کر رہی ہے, تاکہ آپ سٹیٹس کو مینٹین کریں. یہ دونوں چیزیں استعمال کرنے کے لیے اپنے تھوڑا سا جو آؤٹ ورلڈ کی جو ورلڈ ہے اس کو بلاک کرنا پڑتا ہے اور کام کی طرف لگنا پڑتا ہے. آگے جا کر پھر آپ کو سب چیزیں نظر آنا شروع ہو جاتی ہیں, کیونکہ آپ نے بیسک پہ کام کر لیا ہے. لوگ آپ کو شروع میں ہی روک لیں گے. ایک کریٹو پروڈکٹیو تھاٹ, سٹیٹس کو چیلنج کرنے والی چیز, شروع میں ہی آپ کو روک لیا جائے گا. اور اگر آپ اس وقت تھوڑا سا پریشر ہینڈل کر لیں اور ایک انوائرمنٹ, کنٹرولڈ انوائرمنٹ میں, جیسے ڈبل ڈسٹ پروف فیکٹریز میں ایمونیشن اور چیزیں بنتی ہیں نا, اس طرح اگر آپ ایک انوائرمنٹ کریٹ کر لیں اپنے اندر, ایک ببل کے اندر اگر آپ بیٹھ کر کوکون میں یہ چیز ڈیولپ کر لیں شروع میں, پھر آہستہ آہستہ اس کو باہر نکالیں, اور اس وقت باہر نکالیں جب انوائرمنٹ سازگار ہو, اور تو پھر آپ کو اتنی آگے سے جو ہرڈلز, آبسٹیکلز, چیلنجز جو ہیں نا, وہ اتنے شدید نہیں ہوتے. لیکن کچھ لوگوں کو ایک دم ہی ستیہ کا گیان ہوتا ہے اور وہ ہتھوڑا لے کے نکل آتے ہیں باہر, اور اس کے بعد لڑائی, مارا ماری میں ساری انرجی ویسٹ ہو جاتی ہے. اس میں جتنے رشتے ہوتے ہیں وہ بھی خلاف ہو جاتے ہیں, جو اسٹرینتھ ہوتی ہے دوستوں کی وہ بھی آپ کے خلاف ہو جاتی ہے. تو اس کو اسمارٹ طریقے سے منوور کرنا ہوتا ہے. اس میں ویئر اینڈ ٹیئر کم سے کم رکھی جائے. انفارمیشن صرف نیڈ ٹو نو بیسس پہ ہوگی, صرف ان لوگوں کو جو امپورٹنٹ ہیں اس وقت, جن کا انٹیگرل پارٹ ہے اس چینج کو لے کر آنے میں, چاہے وہ پرسنل ہے یا پھر اس میں اور لوگوں کی زندگی میں بھی ہے, جیسے کلیکٹیو لیول پہ بھی ہے چیز. تو پھر آہستہ آہستہ آپ آگے لے کے آئیں گے تو مینیفیسٹیشن جو ہے وہ چیزوں کی بہت آسان ہو جائے گی. مینیفیسٹیشن تب اسٹرانگ ہوتی ہے, شروع میں ایک ویک آدمی جب جم جانا چاہتا ہے تو وہ اگر اسٹرانگ باڈی کو مینیفیسٹ صرف تب ہی کر پائے گا جب اس کا ڈائٹ کا پلان, اس کا ایکسرسائز کا پلان, اس وقت جو ریئلٹی میں اس کی فزیک ہے اس کے حساب سے سلولی اینڈ گریجولی وہ بلڈ کرے گا. اور اس کے بعد ایک ایسا وقت آئے گا کہ جب آپ ایکسرسائز نہیں کریں گے तो आप बेचैन हो जाएंगे, आप डिस्टर्ब हो जाएंगे, आपके बाकी काम ठीक नहीं हो रहे होंगे, आपको जो डोपामिन सेरोटोनिन एंडोर्फिन्स की जो हिट मिलती है वो नहीं मिलती, तो अब आप जो मर्जी इधर उधर से करके आपने जिम पहुंचना होता है। ये तरीका होता है किसी चीज़ को मैनिफेस्ट कराने का। शुरू में मुश्किलें जब आती हैं, न्यूरोपैथवेज चेंज करने होती हैं, तमाम एनवायरनमेंट के अगेंस्ट आपको जिम के लिए टाइम निकालना होता है, चाहे दोस्त कोई पकड़ ले उसको साथ लेके जाने के लिए मोटिवेशन के लिए, चाहे आहिस्ता आहिस्ता आहिस्ता करते करते करते एक ऐसा वक्त आता है कि इंटरनल सिस्टम मजबूर कर रहा होता है कि आपको ये काम करें, वरना आपको सुकून नहीं आएगा, आप अच्छा फील नहीं करेंगे, आप बीमार बीमार से रहेंगे। तो उससे आसानी हो जाएगी उस बॉडी को मैनिफेस्ट करना जो आपने सोची थी या ड्रीम किया था। बिल्कुल इसी तरह हर प्लान को इसी तरह प्रोटेक्ट करके लेके जाया जाता है। हर ख्वाब आपके बेटे की तरह या बेटी की तरह है। इस तरह समझाऊंगा तो बात बड़े आराम से समझ आ जाएगी। हम खुद सारे गलत काम करते हैं लेकिन बच्चों को वही गलत काम नहीं करने देते, बल्कि उनकी शुरू की फाउंडेशन ठीक करने की कोशिश करते हैं ताकि आगे जाकर ये वो गलत काम ना करें। बिल्कुल इसी तरह हर ख्वाब को बच्चे की तरह एक्सटर्नल इंटरनल इन्वायरमेंट से प्रोटेक्ट करके सही करके रखना पड़ता है, इसीलिए वो चीज़ स्लोली एंड ग्रेजुअली अच्छी तरह से परवान चढ़ती है और इवॉल्व होती है और वो बनती है जो आप उसको बनाना चाहते हैं।
7: सही, तो मैं जो समझी कि पहले आपने जो चीज़ें करनी है तो पहले उसको इनर अपनी वर्ल्ड में पूरा डिज़ाइन करें, उसके मुताबिक सोचें, प्लस माइनस हर तरह से पॉसिबली जितना भी कर सकते हैं उसको इंटरनलाइज करके फिर एक्सटर्नल उस पर ले आए।
8: जी हाँ, एक ये और दूसरा ये कि कभी कभी जब बहुत सख्त आगे से मार पड़ रही हो, घर से पढ़ रही हो, एनवायरनमेंट से पढ़ रही हो, जिस जगह पे आप हो उस वजह से पढ़ रही हो, किसी भी वजह से, ना जानने की वजह से पढ़ रही हो, उस वक्त मार खाने की ना ताकत अपने अंदर पैदा करें कि कहीं ना कहीं जब भी आप बाहर निकलेंगे, जिस स्टेज पे भी आप बाहर निकलेंगे, एक फर्स्ट स्टेज पे बाहर निकल आएंगे आप तो ज़्यादा मार पड़ेगी, सेकंड पहले स्टेज पे काम करके सेकंड स्टेज पे आएंगे तो कम मार पड़ेगी, सेकंड स्टेज को अगर आप हैंडल कर लेते हैं एक तरीके से प्लान करके तो थर्ड स्टेज पे अगर आप बाहर आते हैं तो फिर उससे भी कम मार पड़ती है और उससे बड़ी आसानी से चीज़ें हो जाती हैं। तो जब भी कोई प्लान करे, हम में से बहुत सारे लोग जज्बात में मारे जाते हैं, किसी को कोई चीज़ प्रूव करने में और वक्त से पहले प्रोडक्ट और सर्विस को बाहर निकालने में, इसीलिए प्री मेच्योर कोई भी चीज़ जब आती है, इवन जब बच्चा पैदा होता है प्री मेच्योर, उसको कितनी मुश्किल हो जाती है। बिल्कुल इसी तरह प्री मेच्योर प्लान शेयर कर देना, प्री मेच्योर हाफ हार्टेड या ना जो हाफ वर्कड ऑन चीज़ों को वक्त से पहले बाहर ले आना, वो अपने लिए बहुत सारी मुसीबतें और ऑब्स्टिकल ले आते हैं और उनको दूर करते करते आपका ध्यान मुश्किलात और परेशानियों पे चला जाता है और असल गोल मिस हो जाता है। तो ये भी दूसरी चीज़ है जिसका आपको ख्याल रखना है प्लानिंग के अंदर।
7: अच्छा, एक और इस पे पूछ लेती हूँ कि जब हम ये सब कर रहे होते हैं और बहुत पॉजिटिव हों और कहीं ना कहीं हर्डल्स की वजह से जब नेगेटिव धारे पे चल पड़े, फिर वापस पलट के कैसे अपने आप को ले आए, अगर आप जवाब इसको कंटिन्यू करना चाहेंगे अगर कोई कॉल पे नहीं है तो।
8: जी, मैं बिल्कुल साथ साथ कंटिन्यू करता हूँ इसी बात को। ये जो आपका सवाल है ना कि जब आप किसी रास्ते पे चलते चलते एक वक्त आता है जब नेगेटिव धारे पे चले जाते हैं, देखें ये तब होगा जब आप लॉज ऑफ यूनिवर्स के साथ अलाइंड नहीं है। कहते हैं ना पावर, आई थिंक लॉर्ड एक्टन था जिसने कहा था कि पावर करप्ट्स एंड एब्सोल्यूट पावर करप्ट्स एब्सोल्युटली। पावर सिर्फ पावर के लिए आपने नहीं हासिल करनी है, पावर आपने चेंज के लिए, कंस्ट्रक्टिव चीज़ों के लिए, प्रोडक्टिव होने के लिए आपने पावर अगर ली है तो उस पावर का इस्तेमाल करने के लिए हमेशा उस पावर को किसी ना किसी के अंडर रखना होगा। और दुनिया में अगर आपको कोई नहीं मिलता तो यूनिवर्सल लॉज है, रब ने आपको बताया हुआ है कि नीयत, उसमें भलाई होना, अच्छाई होना, दूर रस नतायज, जो यू नो फोर साइटेडनेस लोगों के लिए अच्छी चीज़ उसके अंदर होना, अगर आप ये कोई सिस्टम आप ऐसा बनाना चाह रहे हैं जिसका कोई मकसद है, ये जब आप तमाम चीज़ों के साथ उसको अलाइन करते रहेंगे, देखते रहेंगे कि विजन किस तरफ जा रही है, कहीं आप जो भी उसके साथ पर्क्स आ रहे हैं या जो फैसिलिटीज़ उसके साथ आपको मिल रही हैं या जो भी पावर आपको साथ साथ मिल रही है, एक्चुअल में वो मकसद नहीं था, वो सब बाय प्रोडक्ट है। अपनी चीज़ को, अपने काम पे ध्यान रखना है कि उस प्रोडक्ट को या सर्विस को निखारते रहना है एक्सेलेंस की तरफ। उससे आपको ना कभी प्राइड कि उसके अंदर फीलिंग आएगी जिसमें आप मारे जाते हैं, जिसमें ईगो का कभी मसला आपको, फॉल्स प्राइड या ईगो का कोई इशू नहीं होगा। इसमें लोग जो कुछ भी कहते रहे, एक वक्त लोग आपके खिलाफ थे, अब लोग आपके साथ आ जाएंगे। जब पावर ज़्यादा आती जाएगी, कोई काम बढ़ता जाएगा, फिर लोग आपके खिलाफ भी होते जाएंगे, कुछ अंदर से खिलाफ होंगे, कुछ बाहर से खिलाफ होंगे। इस तमाम को हैंडल करने का सिर्फ एक ही तरीका है कि जिस फाउंडेशन के ऊपर वो चीज़ बनी है, जिस बिलीफ के ऊपर वो चीज़ बनी है, उसको इंटैक्ट रखना है और उसको मजबूती से थामे रखना है। ये अगर आपकी पर्सनैलिटी के ऊपर भी आप काम करना चाहते हैं, ये उसके लिए भी इट होल्ड्स गुड। یہ آپ آرگنائزیشنز کے لیے بھی اگر کام کرنا چاہتے ہیں اس کے لیے بھی ہے، یہ آپ اپنی فیملی پہ کام کرنا چاہتے ہیں اس کے لیے بھی ہے، اور آپ نے کوئی مقصد زندگی میں اچیو کرنا ہے، کوئی بڑا کام زندگی میں کرنا ہے جس کے بہت سارے لوگوں پہ افیکٹس ہوتے ہیں، اس کو بھی آپ نے الائنڈ رکھنا ہے اپنی فلسفی کے ساتھ جس کو پہلے دن آپ نے شروع کیا تھا، اور آہستہ آہستہ اس کو سیمنٹ کرتے ہوئے بہتر سے بہتر کرنا ہے. اور جو بھی چیلنجز آئیں گے اس میں ہمیشہ یاد رکھنا ہے کہ نکلے کس مقصد کے لیے تھے، کرنا کیا تھا. اکیلے تھے تو تب کیا مقصد تھا، دو تین لوگ تھے فیملی میں، دو لوگ تھے تو ان کا کیا مقصد تھا، گول کیا تھا، اس کو سامنے رکھنا ہے، اپنی اپنی میں نہیں پڑ جانا. اسی لیے کلیکٹیو گولز جو ہے نا، اور ہمارا معاشرہ، ہماری کمیونٹی جس دنیا سے ہم آئے ہیں، اس میں انڈیویجول سکسیز تو بہت لوگوں کو مل جاتی ہے، کلیکٹیو نہیں ملتی ہے، کیونکہ اس میں ٹکڑے ٹکڑے ہو جانا، اس میں پالیٹکس ڈال دینا، اس میں جذبات اور ایموشنز اور اپنی انسیکیورٹیز اور کمپلیکسز بندوں کے ڈال دینا. یہ کہانیاں ساری دنیا کی ساری فلموں میں وہیں سے بنتی ہیں کہ ایک آدھ ولن کہیں سے ایک ایموشن ولن بن جاتا ہے، کوئی ایک بندہ ولن بن جاتا ہے، کوئی ایک انوائرمنٹ ولن بن جاتا ہے، اور آپ اسی کے خلاف اسٹرگل کرتے کرتے اپنی ساری انرجیز، پھر دو گروپس بن جاتے ہیں. یہ گروپس ود ان اے گروپ کبھی بھی نہیں ہونا چاہیے. اسی لیے میوٹنی کرنے والے کو کتاب کے اندر بتایا گیا ہے کہ اس کو آپ نے معاف نہیں کرنا، سخت ترین سزا ہوتی ہے، کیونکہ اس طرح پھر اور لوگوں میں بھی یہ چیزیں پیدا ہوتی ہیں. لیکن آپ انوائرمنٹ ایسا بنائیں کہ اس میں کم سے کم میوٹنی اور گروپس اور آپس میں یہ معاملات پیدا ہوں، اور اس قسم کے جو بھی بندہ یا اس قسم کے معاملات جو آپ کی فلسفی سے الائنڈ نہیں ہیں، ان کو شروع میں آپ نے باہر نکال کے سائڈ پہ رکھنا ہوتا ہے، چاہے جتنا مرضی نقصان ہو جائے. کیونکہ نقصان صرف ایک ہوگا، اگر آپ فلسفی سے ہٹ گئے، مشن اسٹیٹمنٹ سے آپ اپنی ہٹ گئے، اور جو آگے آپ نے دیکھا ہوا تھا اس مقصد سے اگر آپ ہٹ جاتے ہیں، کسی کی محبت میں، کسی کے فیورٹزم میں، یا کسی کی ضرورت کے تحت، تو آگے جا کے پھر نقصان ہو جائے گا آپ کو. تو اسی لیے مقصد کسی بھی چیز کا پرائم امپورٹنس کا ہوتا ہے. رشتے کی سول، جو بھی آپ کا رشتہ ہے، اس کی سول سے آپ جب تک ہٹ جائیں گے تو جتنی مرضی محبتیں، عزتیں اور کہانیاں آپ لے کے آئیں، جب تک وہ سول مسنگ ہے. انسان کی باڈی میں جو کچھ ہیں، کیمیکلز، ایلیمنٹس، منرلز، جو کچھ بھی ہیں، آپ سب کا سب بھی لے آئیں، سارا کچھ ایک جگہ جمع بھی کر دیں، جتنی مرضی سائنس لڑا لیں، روح آپ نہیں پھونک پائیں گے اس کے اندر. تو روح جو ہے وہ سب سے امپورٹنٹ چیز ہے. روح چاہے عبادت کی ہو، روح چاہے رشتے کی ہو، روح چاہے محبت کے اندر ہو، روح کسی بھی آرگنائزیشن کی اسپرٹ میں ہو، ہر چیز روح پہ کھڑی ہے. اور باقی سب کا سب جو ہے اس کو ساتھ لے کر چلنا، اور اس کو پلان کر کے اس کو روح اسپرٹ آف دا مشن کے ساتھ چلنا ہوتا ہے، ورنہ کوئی بھی چیز اینڈ تک نہیں پہنچ پاتی.
7: صحیح، بالکل. پوزیٹیوٹی اور
8: میرے ساتھ رہیں گے، میرے ساتھ رہیں گے. آپ کا دوسرا کال ہولڈ کیجیے گا. ہمارے ساتھ جناب ایک مہربان ہیں، ان کو بھی ہم لیتے ہیں، بڑی دور سے ہیں، ان کو بھی آن ایئر لیتے ہیں ہمارے ساتھ. ویڈیو آزاد، یور آن دی ایئر.
9: آزاد جی، سر سریکال، السلام علیکم. جی
8: سر سریکال، السلام علیکم. کی حال ہے سر؟ ٹھیک ہو؟
9: بالکل بڑھیا سر جی.
8: تھانو بور تے نہیں کیتا پچھلی کنورسیشن دی سمجھ آ رہی سی؟
9: آ رہی سی سر، لائک اور دھیرے دھیرے یہ چیزیں میں ریلیٹ بھی کر رہا ہوں، کر پا رہا ہوں اپنے ساتھ، بیکاز اب میں نے محسوس کیا ہے کہ انٹل انلیس آئی مین ٹو ڈو سم تھنگ آئی شوڈنٹ ڈو اٹ، اینڈ ناؤ آئی اسٹارٹڈ ڈوئنگ تھنگس بائی ایکچولی لائک ابھی مجھے لگتا ہے کہ مجھے یہ چیزیں کرنی چاہیے، مجھے محسوس ہو رہا ہے تو میں کر رہا ہوں، تو مجھے اچھی بھی لگ رہی ہیں. پہلے میں صرف کر رہا تھا، اس میں یہ ڈفرینس آ رہا تھا اور مجھے سمجھ نہیں آ رہا تھا. آئی واز گیٹنگ کنفیوزڈ and I was wasting too much time thinking about things, and in reality wo mere headspace mein aise mujhe confuse kar rahi thi ki jaise they actually exist but they don't exist, if you know what I'm trying to say.
8: Yeah, uske liye aapka na simple tarika hai jo ki aapko karna hai. Jab bhi aap kisi cheez ke bare mein sochte hain aur ek soch میں ایک ایسا لیول آ جاتا ہے جہاں سوچ گول دائرے میں گھومنا شروع ہو جاتی ہے، یا اس سوچ کے گنجل بننے شروع ہو جاتے ہیں، آپ سٹریسڈ آؤٹ ہونا شروع ہو جاتے ہیں، آپ کو انگزائٹی ہونا شروع ہو جاتی ہے، یا آپ کو لگتا ہے کہ میں پھنس گیا ہوں، میں اس سے باہر نہیں نکلوں گا. تو اسی کے لیے بول کلب آزاد ہیں تیرے کو آپ نے یوز کرنا ہے. بہت سارے لوگ جن کو میں کہتا ہوں، آپ جس سفر میں ہیں، اگر یہ سفر نیا ہے تو راستے میں آپ میپ دیکھتے ہیں، راستے میں آپ گوگل کرتے ہیں، یہ تمام چیزیں اسی طرح آہستہ آہستہ اپنی ڈائریکشن کو سیٹ کرنے کے لیے ہوتی ہیں، بجائے اس کے کہ آپ پریشان ہو جائیں. آپ نے جیسے گوگل میپس نکال کے راستہ لے لیتے ہیں، بالکل اسی طرح زندگی میں بھی جب آپ کچھ سوچنے لگتے ہیں، جب آپ سیلف ڈیولپمنٹ کے راستے پہ ہوتے ہیں، اس میں کچھ چیزیں نئی ہوں گی، کچھ پرانی ہوں گی، کچھ چیزوں کو شروع میں अंडरस्टैंडिंग में प्रॉब्लम आती है, कुछ एंगल्स मिसिंग हो जाते हैं, तो उसमें जैसे आप बीमार होते हैं तो डॉक्टर के पास जाते हैं, ऐसे बिल्कुल आपने अपना जो भी पॉइंट ऑफ व्यू है उसको उठाना है और उसको शो में लेके आना है, और उस शो में हम वो गुंजल भी खोलने की आपके साथ कोशिश करेंगे। और बहुत सारे लोग जो ये सब सोचते हैं लेकिन उनको ये नहीं पता कि इस प्लेटफॉर्म को यूज़ करके उसमें से बाहर निकलना है आपने, तो ये आपने करना है। तो जो भी गुंजल बनेगा, जहाँ पर भी कोई परेशानी होगी, जहाँ पर भी लगेगा कि आगे कोई रास्ता नहीं है, वहाँ से ही एक्चुअल में रास्ते मिलते हैं। सिर्फ उसको देखने का एक तरीका होता है, और उसको जब आप मकसद से अलाइन करते हैं, रिजल्ट्स को सामने लेके आते हैं, तो वो तरीका बिल्कुल वहाँ पे जहाँ एक दरवाज़ा नज़र नहीं आ रहा होता वहाँ 10 दरवाजे खुले होते हैं, उनमें से आपने एक लेना होता है, और उसके प्रोज एंड कॉन्स होते हैं, वो फिगर आउट करना होता है इसकी क्या पैकेज डील है, फिर आप वो रास्ता लेते हैं। उसमें आप कम्फर्ट भी आपको मिलती है, और उसके जो चैलेंजेस होते हैं उसका भी आपको पता होता है कि मुझे इसको कैसे हैंडल करना है। ठीक हो गया।
9: और मैंने इस दौरान मैंने एक और चीज ऑब्जर्व करी है कि जब मैं ऐसे गुंजलदार सोचों में फंस जाता हूँ ना, तो मोस्ट ऑफ द थॉट्स आई गेट दे आर नेगेटिव। सो अभी मैंने अपने आप को और पहले मैं उसके बारे में सैड हो जाता था, लाइक ये सोच के, बट नाउ आई स्टॉप डूइंग दैट।
8: अभी आपने एक काम करना है, ये जब आप सोचते सोचते एक जगह पे पहुंचे जहां आपको लगे कि सोचों के गुंजल बन रहे हैं या एक विशेष साइकिल में आप फंस गए हैं, तो और आपके जो भी थॉट्स उसके बाद आपने कहा है जो इनिशिएट करती हैं या आपको घेर लेती हैं, वो थॉट्स हैं जो नेगेटिव हैं, तो आपने समझना है वो जानबूझ कर नहीं आ रही हैं। एक तो जो कुछ आप पिछले 25-30 साल से सोचते रहे हैं, करते रहे हैं, आपके जहन का हिस्सा बन गया, आपकी ज़िंदगी का हिस्सा बन गया, जो आपने देखा, जो आपने सुना, जो आपके साथ हुआ, जो इर्द गिर्द हो रहा था, इन तमाम चीज़ों का मिला जुला जो रुझान है वो पहले से आपके ब्रेन में स्टोर्ड है, वो आपकी एक हद तक सोचने की पर्सनैलिटी बन जाता है। एक दूसरा, क्योंकि आप एक रास्ते पर जा रहे होते हैं तो उस वक्त जब आपको नहीं पता होता तो आप थक जाते हैं, वीक हो जाते हैं, तो जब भी आप वीक होंगे ना तो जो भी आपको थॉट मिलेगी वो भी कमज़ोर होगी। थका हुआ बंदा, एग्जॉस्टेड जो आदमी होता है ना, उसके पास और एनर्जी आगे बढ़ने के लिए या मुख्तलिफ चीज़ों को देखने के लिए जो उसको एनर्जी चाहिए वो ख़त्म हो जाती है, तो जो वीक सी एनर्जी बचती है ना उसके मुताबिक ही फिर आप ऑपरेट कर रहे होते हैं। तो ये कसूर जो है आपका या किसी का भी नहीं है कि उसको जब वो सोचने के गुंजल बनते हैं तो वो उसमें से जो थॉट्स, इसीलिए आपने देखा होगा वीक लोग क्या करते हैं, स्ट्रांग बंदा जब लड़ाई करता है वो डिफरेंटली लड़ाई करता है, वो अगर वो जिस्मानी तौर पे लड़ाई करता है तो उस तरह करता है, अगर जबानी तौर पे वो लड़ाई कर रहा होता है किसी बंदे से, अपना आर्ग्यूमेंट कर रहा होता है, तो वो बड़ा सांस पे उसका काबू होता है, वो आर्ग्यूमेंट दे रहा होता है, उसको सांस नहीं चढ़ जाते या वो गुस्से से पागल नहीं हो जाता। गुस्से से किसी चीज़ में भी पागल होने की एक निशानी ये है कि आप वीकर फुटिंग पे हैं, और वीकर फुटिंग के मतलब नहीं कि आप का आर्ग्यूमेंट स्ट्रांग नहीं है, उसका ये मतलब है कि अब आपको ये पता है कि ये बात 100 दफ़ा पहले हो चुकी है और इस बंदे को समझ नहीं आई, अब आपको गुस्सा इसलिए आ रहा है कि आपको पहले से पता होता है कि इसका आउटकम क्या आना है, फिर मैं यहाँ मगज़ मारूंगा, जान अपनी जो है वो जोखिम में डाल के गुस्सा करूंगा, एनर्जी वेस्ट करूंगा अपनी, और फिर कुछ दिनों के बाद वही मामला होगा जो पहले था। तो ये आपने समझना है कि जब भी वहाँ पर आपको लगे कि आप एक हद, ये बिल्कुल एक्सरसाइज की तरह है, जब मैं जिम जाता हूँ ना, स्विमिंग करता हूँ, जब मुझे कभी कभी आप बहुत अच्छी एनर्जी में होते हैं, आप 50 लेंथ से उससे आगे कर लेते हैं, कभी कभी शुरू से आप यकीन करें, अगर सच में आपको बताऊँ ना, ये मैं एक शो करूँगा जिसमें मैंने आपसे कहा था आप ज़िंदगी में कोई भी काम करते हैं, कोई भी आप काम करते हैं, आपने मुझे बताना है कि मैं ये काम करता हूँ, मैं उसमें से उसी काम के अंदर से आपको पूरी ज़िंदगी के सबक जो है ना, जो लेसन्स हैं जो उस काम से सीख सकते हैं। कोई लेडी कहती है जी मैं तो हाउसवाइफ हूँ, मेरा तो कोई काम ही नहीं है, हाउसवाइफ होने में आप क्या क्या सीख सकते हैं जब मैं आपको एक्सप्लेन करूँगा तो आपको लगेगा पूरी दुनिया में सब कुछ आप सीख भी सकते हैं और सिखा भी सकते हैं। कोई बंदा कहेगा मैं स्पोर्ट्समैन हूँ, मैं उसको स्पोर्ट्स से वो सब सिखा दूंगा जो पूरी ज़िंदगी में आप अप्लाई कर सकते हैं और उसके रिजल्ट आ जाएंगे। कोई बंदा कहे मैं फाइनेंशियल कंसल्टेंट हूँ, मैं उसमें से आपको बता दूँ, आप कुछ भी बताएं कि मैं ये काम करता हूँ जिसके सिग्निफिकेंटली आपके ख्याल से कोई वैल्यू नहीं है, लेकिन हर चीज़ की वैल्यू है, सिर्फ हमने वो जो सीखा है जो हम रोज़ कर रहे हैं। अगर आप कारपेट क्लीनर भी हैं ना, तो आप जो रोज़ कर रहे हैं या दुकान में कहीं आप काम करते हैं, सफाई का काम करते हैं किसी गैस स्टेशन पे, वो भी मुझे आप बताएं तो मैं आपको उससे बताऊंगा कि उसको कैसे आप अपनी पूरी ज़िंदगी साफ़ कर सकते हैं, रिश्ते साफ कर सकते हैं, सोचें साफ़ कर सकते हैं, सब कुछ किया जा सकता है, और ये उसी चीज़ से सीखा जा सकता है जो आप कर रहे हैं। ठीक है, तो यहाँ पर मैं इस थॉट को छोड़ के आगे चलना चाहूंगा इस बात को, कि इससे अगर रिलेटेड आगे कुछ पॉइंट्स हैं तो आप जरूर बात कर सकते हैं हीरा सिंह जी।
9: हाँ जी सर, मैंने ना
8: अभी आप वो समझे कि वो थॉट्स कहाँ से आती हैं, वो क्यों
9: exactly.
8: वो क्यों नेगेटिव हो जाती हैं, और उस वक्त आपको, हाँ ये बात जो मैं आपसे अगली करना चाह रहा था कि जब भी आपको लगे कि आप सोचने की कोशिश करते हैं आप फंस जाते हैं, आपको स्ट्रेस होने लगता है, आप एंग्शियस हो जाते हैं, तो और या फिर आप नेगेटिव हो जाते हैं या इरिटेबल हो जाते हैं आप, तो आपने उस बात को वहीं पे रोक देना है, या वहां से आपने अपना कोई भी फेवरेट काम है जो आप करते हैं, मूवीज अच्छी लगती हैं तो मूवी देखें, एक्सरसाइज कर सकते हैं तो इससे बेहतर और कोई चीज़ नहीं है, आपने उस थॉट को वहीं पे रोकना है कि आई विल गेट टू यू वंस आई एम डन विद ऑल दीज थिंग्स। तो जब आप कोई, या आपने किसी दोस्त से मिलना है या जहां से आपको बेहतर एनर्जी मिलती है, बच्चों से, बड़ों से, दोस्त से, कहीं से भी आपने करके वो एनर्जी इकट्ठी की, आपने अपना काम किया और दोबारा उस थॉट को आपने टैकल करने की कोशिश की, तो ये समझना ज़रूरी है जब मैं थक जाता हूँ किसी चीज़ को करते करते तो मैं उस चीज़ को छोड़ देता हूँ। ये मैंने सीखा था एक ज़माने में जब मैं पूल खेला करता था और बहुत दिल के साथ मैं अपना गेम, मैंने पूल और ये जो दूसरी स्नूकर ये एक ज़माने में शुरू की थी, FSC के ज़माने की बात है, तो खेलते खेलते वो मैं अच्छे होते होते तमाम जो चैम्पियंस थे उन सबको हमने हरा दिया। एक ऐसा बंदा रह गया था जिसको हराना बहुत मुश्किल था, वो बहुत सोच समझ कर, बहुत टाइम लेकर, इतने कैलकुलेटेड शॉट करके थका देता था आदमी को कि वो जो आपका जो एड्रेनलिन रश होता था ना वो ख़त्म हो जाता था। तो उस बंदे को बहुत सोच समझ कर मैं ऑब्जर्व करता था कि कोई उसको नहीं हरा पाता था, हमेशा वो जीत जाता था। तो मैंने सोचा इसको कैसे हराएं, तो और उसके बाद मैंने कुछ दिन के लिए गेम छोड़ दी क्योंकि मैं जो शॉट्स वगैरह खेलने लगता था ना मैं इरिटेट हो रहा था, तो वो शॉट्स जिस तरह एक्यूरेसी से जाती थी वो जा नहीं रही थी, मेरे आइडियाज़ गलत हो रहे थे। तो बहुत ज़्यादा जब आप किसी चीज़ पर फोकस करते हैं या बहुत ज़्यादा वो चीज़ कर रहे होते हैं ना तो आप डिसकनेक्ट करना होता है ताकि कुछ एंगल्स हैं जो आप मिस कर रहे हैं। फिर जब मैं पीछे होकर बैठा तो मैं सिर्फ आकर क्लब में उसकी गेम देखा करता था। 2 हफ्ते इस तरह हुआ, फिर मैंने जाकर एक आध दिन थोड़ी सी अपनी प्रैक्टिस की, मैंने उनसे कहा जी चले खेलें, क्योंकि उस वक्त हमारे पास पैसे बड़े कम होते थे और जो बंदा गेम जीतता था ना पैसे उसको नहीं देने पड़ते थे, हर गेम के आई थिंक 5 रुपये होते थे और वो वही देता था जो हारता था, तो वो तो सारा दिन खेलता रहता था और हम जो थोड़ी देर में हार के चले जाते थे जब भी उससे, तो उसमें क्या था कि फिर मैंने कहा चले जी खेलते हैं, और आप यकीन करें मैंने उसको फर्स्ट गेम में ही हराया। फिर उसके बाद कुछ दिनों के बाद दोबारा खेला मैं, फिर मैंने उसको हराया, फिर उसने भी हराया, फिर हमने भी हराया, जैसे भी था, लेकिन वो जब बैरियर टूट गया फिर उसको हराने का कोई इशू नहीं होता था, मुझे पता होता था आज मैं जीतूंगा, और उसी तरह से खेलना था। तो डिसएंगेज करना, जैसे रब कहता है कि जब आपको या आपके रब को जब इस तरह की उल्टी सीधी जब बातें करते हैं लोग, वो हिजान में या जज्बात में होते हैं, तो वहाँ उनको कन्फ्रंट करने के बजाय रिट्रीट करें, आप डिसएंगेज करें और फिर किसी सही मौके पर मुनासिबत के साथ आप उनके साथ एंगेज करें।
10: और यहाँ आज के हमारे इस प्रोग्राम का इख्तिताम होता है जी। दिस इज़ आज़ाद साइनिंग ऑफ। यू कैन ऑल्सो लिसन टू आवर रेडियो स्टेशन एट www.radioazad.us। इसके अलावा अगर आप पोइम्स सुनना चाहते हैं, नज़में सुनना चाहते हैं, तो आप साउंड क्लाउड पे जा सकते हैं, मिक्स क्लाउड पे। स्पेशली बताना ज़रूरी है उन तमाम लोगों को जो शोज़ की रिकॉर्डिंग या अपने फेवरेट शोज़ की रिकॉर्डिंग सुनना चाहते हैं अपने टाइम के ऊपर, आप लोग मिक्स क्लाउड पे जाके रेडियो आज़ाद को सर्च कीजिए और हमारे शोज़ वहाँ पे आप उनकी रिकॉर्डिंग सुन सकते हैं। और ये तो आपको मालूम ही है कि जिन लोगों के पास आईफोन ऐप है, एंड्रॉयड है, ब्लैकबेरी है, स्मार्टफोन्स हैं, वो लोग हमें हमारे आईफोन ऐप के थ्रू सुन सकते हैं जो है रेडियो आज़ाद। तो हम याद रखिएगा ज़िंदगी तो फिर मिलेंगे, और सबसे इम्पोर्टेंट बात, लोगों के लिए आसानियाँ पैदा कीजिएगा, रब आपके लिए आसानी पैदा करेगा। खुदा हाफिज़।
11: This program will continue after the break. Continue listening to Inspire FM.
12: Inspire FM.
13: Inspire 105.1 FM.
14: Assalamu alaikum. My name is Abul Hussain. I am the president of the Berry Park Mosque, Luton. You are listening to Inspire FM.
15: Had an accident, a bump, trip or fall? Then you need Claims Specialists, your first choice for accident claims, the specialist claims company on Dunstable Road in Luton. With excellent access to expert solicitors and on a no-win, no-fee basis, Claims Specialists use their 30 years experience to help get you the best compensation possible. For injuries at work, taxi, PCO and private hire incidents, road accidents and vehicle damage, medical negligence, plus rented housing disrepair. In short, when you need to make any claim, click on claimspecialists.co.uk or call 01582 733 222.
16: AK Windows South Limited, manufacturers and installers of high quality UPVC windows and doors, bifold doors, composite doors, conservatories, porches, skypods, fascias, guttering, and much, much more. We specialize in double glazing and triple glazing using the best German profile. If you want quality at affordable prices, AK Windows is the place to go. If your house needs a facelift, you know who to trust. For a free quote, call AK Windows today on 01582 483 777 or visit us at Unit 10E Britannia Estate, Leegrave Road, Luton.
17: Allah's Apostle Sallallahu Alaihi Wasallam said, Allah's hand is full, and its fullness is not affected by the continuous spending day and night. He also said, Do you see what He has spent since He created the heavens and the earth? Yet all that has not decreased what is in His hand. He also said, His throne is over the water, and in His other hand is the balance of justice, and He raises and lowers whomsoever He wills.
18: Enjoy quality and tasty 100% authentic halal Chinese and Thai food from Gao Express, brought to you by the team behind Topps Pizza in Luton. Choose from all your delicious Chinese and Thai favourites. Then order for delivery or collection from Gao Express in Wellington Street, Luton, Marketplace Stevenage, and now also on Nightingale Road in Hitchin. Open daily midday till late. Find the number or order online at Gao, that's G-A-O, express.co.uk or like Gao Express on Facebook.
19: अस्सलाम वालेकुम, मेरा नाम किरण है. कोट कश्मीर ऑर्फन्स रिलीफ ट्रस्ट मेरा एक खूबसूरत घर है, जहां मेरे साथ सैकड़ों यतीम और बेसहारा बच्चों की तालीम व तरबियत और पुरसकून माहौल में परवरिश हो रही है, और ये सब कुछ आपके तावन से मुमकिन है. अल्लाह से दुआ है कि अल्लाह करीम आपको सदा सलामत रखे, और उम्मीद है कि आप इसी तरह अपना प्यार, मोहब्बत और तावन जारी रखेंगे. कोट UK ऑफिस 03001234.org.uk.
20: You could have the best product in the world, one that everybody wants or needs.
21: You could offer a quality service that really is second to none.
22: Or you could have offers that are simply unbeatable.
20: But it's all pointless if your potential customers don't know who you are.
23: That's those same potential customers who are also listening to Inspire FM right now.
24: Has it clicked yet?
23: To find out about an effective, ear-catching and low-cost advertising campaign, just click on inspirefm.org, then more, and advertise.
25: From the studio.